0: रेडियो अब कभी भी कहीं भी सुनी साइट पर लॉग ऑन टू www.radiodilbar.pk।
1: मुलाद द सेंसिटिव स्किन द पाराई पाकिस्तान के फर्स्ट टाइम दग क्रीम द ऑर्गेनिक इंग्रेडिएंट्स ना तैयार शिवी दी और इस किस्म नुकसान तावान निलरी ओलिचे दग फार्मूला पैराबीन और सल्फेट फ्री दी देखे इस किस्म खुशबू वगैरह न दे इस्तेमाल शिवी नुकतासो डीर ना उम्मीद शिवी और द क्रीमानो नमो बेंतहाज मोड़ दे नुजल एतमाद और द बेलाडोना कॉस्मेटिक्स पाकिस्तान दग खास फार्मूला को मचे द खास तेर सरो द पारा द داغونو دا پارا او دا سنسیٹیو سکن دا پارا تیار شوی دا نبیا انتظار دا سخبری زر تر زرا دنیز دی کاسمیٹکس جنرل اور میڈیکل سٹور نا بیلاڈونا آرگینک وائٹنگ کریم بیلاڈونا آرگینک وائٹنگ فیس واش تر لا سکے
2: بیلاڈونا یو آر بیوٹیفل یس یو آر بیلاڈونا
1: زما سحر جوڑوی नोर खोंदवर बेलाडोना गोल्ड विटामिन सी फार्मूला फेस वॉश तासो हम खपल सहर जमा पसान खोंदवर जोड़ गई हागम द बेलाडोना गोल्ड फेस वॉश सरा और तुम लोग खपल मख द मुख्तलिफ किस्म मुजर असरातोना बचो साथ ही
3: बेलाडोना गोल्ड फेस वॉश।
1: السلام علیکم زیم ڈاکٹر حیدر علی مومن کتاسو یا ستاسو پکور کے سوک دا دردونو دلاسا دیر پریشان دی دیر انجکشنیو لگولی دیر ٹرپونیو خجولی دیر ڈاکٹرانو لالل خطر اسا دا اغید وجودنا دردونا ورکنشو زما دا ہسپتال ازمو دا شوی فارمولا ڈاکٹر حیدر پینکیلر کورس پا پینزل سو روپی ہموس دا نیزدی کاسمیٹکس جنرل میڈیکل سور نتر لاسا گئی تاسو تو بنا دا انجکشن ضرورت رازی نبا دا ڈرپ ضرورت رازی اور نبا روزا ڈاکٹر لروانی نبیا دا ڈاکٹر تا دتل نوڑان دی یوزل دا وجود دا ہر قسم دردونو دا خاتمے دا پارا دا ڈاکٹر حیدر علی مومن آزمو دا شی فارمولا دا ہر قسم درد دا خاتمے دا پارا ڈاکٹر حیدر پینکیلر کورس ہومنن سان لواخلی دا مزید معلومات دا پارا صفر

0: ख्वाबों को हकीकत में बदलिए। आपके ख्वाबों की खूबसूरती अब बेलडोना कॉस्मेटिक्स के साथ। नए साल में एक नया आगाज।
1: जिंदगी एक खूबसूरत सफर है। जब इंसान तंदुरुस्त हो तो हर दिन नया लगता है, हर सांस ताजगी भरी महसूस होती है। लेकिन जब बीमारी जिस्म पर दस्तक दे तो मुस्कुराहटों के रंग भी मधम हो जाते हैं। ऐसे वक्त में जरूरत होती है एक ऐसे मरकज़े शिफा की, जहां दवा के साथ साथ दुआ का यकीन भी शामिल हो। और अब वही यकीन, वही उम्मीद आपके अपने शहर सवाबी में, जहांगीरा रोड शाह मंसूर बाबा मदरसा के करीब शाह मंसूर में मौजूद है। हैदर मोमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। ये सिर्फ एक अस्पताल नहीं, बल्कि इत्मीनान, भरोसे और शिफा की वो जगह है, जहां मरीज को फाइल नहीं एक इंसान समझा जाता है, जहां इलाज सिर्फ बीमारी का नहीं बल्कि इंसान के एहसासात का भी होता है। ज़ेरे निगरानी डॉक्टर हैदर अली मोहम्मद, जो अपने तजर्बे, इल्म और खुलूस से हर मरीज के लिए शिफा का जरिया बने हुए हैं। उनके साथ मौजूद हैं हाई काबिल और महारत याफ्ता डॉक्टर्स की टीम, जो हर मरीज के इलाज को एक फर्ज, एक खिदमत और एक मिशन समझती है। चाहे मसला शुगर का हो या ब्लड प्रेशर का, मैदे के मसाइल हो या जोड़ों का दर्द, दमा, एलर्जी या सांस की दुश्वारी हो, खवातीन के अमराज या आसाबी थकन, हर बीमारी का कुदरती, महफूज और देरपा इलाज सिर्फ हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी में। यहाँ ना खतरनाक दवाएं, ना साइड इफेक्ट, बस खालिस होम्योपैथिक इलाज, जो जिस्म के साथ दिल को भी सुकून देता है। क्योंकि यहाँ यकीन है कि शिफा दवा से नहीं, दुआ से भी मिलती है। अपना अपॉइंटमेंट हासिल करने के लिए या बराह रास्त डॉक्टर हैदर अली मोहम्मद से राब्ता करने के लिए अभी कॉल करें 0331-939-4941। आपकी सेहत हमारा अज़्म, आपका एतमाद हमारी पहचान। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। कुदरती शिफा, दिल से दुआ। कुदरती शिफा, दिल से दुआ। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी।
2: मूसा स्टेशनरी एंड बुक सेंटर होलसेल डीलर मुंसरे बतावस्ता दहर यू स्कूल कापियाने किताबुना गाइड्स कलर पेंसिल्स बॉल पॉइंट्स रजिस्टर्स कागज व्हाइट बोर्ड्स हर किस्म द स्पोर्ट्स यानी दलूब सामान चाइना स्टेशनरी और हर किस्म स्टेशनरी बतावस्ता होल सेल रेट मिलावेगी द स्कूल और कॉलेज द पारा द मुकम्मल सिट पर खरीदारे बांधे खपल गिफ्ट अखिस्तल महरवे न पता याद साथे मूसा स्टेशनरी एंड बुक सेंटर होल सेल डीलर कोमेटे मार्केट निस्त अमन चौक सवाबी प्रोप्राइटर उबैद खान मोबाइल नंबर 0311-8353-514 वेब नंबर दे 0303-8852-138।
3: ځواني د ځوانکو نه بغیر نیمګړی وي، خو که چېرته د دغه ځوانکو په وخت باندې غم ونه کړلی شي، نو په را روان وخت کې دغه ځوانکې ستاسو د خایست د خرابېدو باعث جوړېدای شي. د اویل سکن او د دانو دپاره یو ډېر خاص میډیکیټډ فارمولا ډاکټر هیدر اینټي اکنی فیس واش، ډاکټر هیدر اینټي اکنی کریم، کوم چې په 300 روپۍ باندې د 300 بهترین انګریډینټ سره تیار شوی، ڈاکٹر ہیدر اینٹی ایکنی کریم، ڈاکٹر ہیدر اینٹی ایکنی فیس واش، کوم چې دا اویل سکن او دا ایکنیز لپاره ډیر بهترین فارمولا دا، کوم چې په سلور ورځو کې ساسو د سکن ایکنیز پمپل په مکمل توګه باندې ختمي، او یوازې دا نه، د دغه دانو چې کوم داغونه دي هغه هم په مکمل توګه باندې ختميږي. په دې کې بهترین ایکټیو انګریډینټ شامل دي لکه بنزوئل پرکسایډ، سلسلک اسید، ٹری ٹری آئل او کلینڈا مائسین، کوم چې یو ډیر بهترین اینٹی بیکٹیریل اینٹی انفلمیٹری انګریډینټس دي. او دغه پروډکټس ډرماتولوژیکلی ټیسټډ هم دي، کوم چې صرف اور صرف په سلور شپو کې دننه دننه ستاسو دانې او د دانو داغونه په مکمل توګه باندې ختموي.
4: خوش خبری، هغه ټول بیماران چې د چا هډوکي مات شوی وي یا د ماتېدو نه پس غلط پیوند شوی وي، چې د چا د خپو او د لاسونو ګوتو رګونه بند شوی دي او یا ګوتې بې حرکت شوی وي، او د چا چې د خپو د کندو دننه لاړه ختمه شوی وي، کوپې دردونه او ټکار کوي، هغه ټولې زنانا چې د چا خپې او لاسونه سونکیږي، او هغه ټول مریضان کوم چې د ملا د مخرو یا د پټو مریضان وی یا د ماشومان خپې کګي وی نو د هغه ټولو مریضانو د پاره د خوشالۍ خبر اوس بعد هر اتوار پر روز باندې سحر د اتو بجو نو اخلي مازیګر تر سلور بجو پوري د اسلام آباد او د پېښور نوموړی ډاکټر ارتوپیډک اینڈ ٹراما سرجن ڈاکٹر طارق رحیم صاحب ایم بی بی ایس ایم سی پی ایس ایف سی پی ایس ایکس رجسٹر ایچ ایم سی پشاور سحر د اتو بجو نواخلا مازیگر تر سلور بجو پوری تاسو تشریف روڑے شے نو پتا یار ساتے بلال پلازا السید سی این جی تا مہامخ کنڈا موڑ جہانگیرا روڈ سوابی مزید د معلومات دا پارا یا دا نمبر اغسطو دا پارا پدے نمبر رابطو کے 0314-15-13-232 یعنی کے 0314-15-13-232
5: ماں ویلے مال دا شارجانا کالی روڑا
6: زو استا کالو دا پارا شارجی تا سنگلار شما
5: او ہو پمینا بازار دوبئی کی دا شارجہ جیولرز دکان دے چرتچی دا دوبئی اور دا شارجہ ٹول ویرائٹی موجود دا
6: نو دا سوایا کنا
5: شارجہ جیولرز پروپرائیٹر زیب برادرز فون 0938273265
7: ٹوپی میڈیکل کیئر سینٹر ٹوپی میڈیکل کیئر سینٹر کے وا ڈاکٹر شہباز خان کارڈیالوجسٹ اینڈ میڈیکل اسپیشلسٹ نمازی گھر سلور نواخلا تر ماخام اتو پوری ناستی چھٹی دا جمعے پورس ڈاکٹر وسیم حیدر تنولی آرتھوپیڈک اینڈ اسپائن سرجن دا اتوار پورس نو نواخلا تر مازی گھر سلور پوری ڈاکٹر میمونہ عامر گائناکالوجسٹ دا اتوار پورس سحر دا نو نواخلا تر مازی گھر سلور پوری ڈاکٹر سمینہ بی بی فیزیوتھراپسٹ دا ہفتے او اتوار پورس دا سحر نو بجو نواخلا تر مازی گھر سلور پوری ڈاکٹر شہزاد فیزیوتھراپسٹ دا جمعے ہفتے او دا اتوار پورس مازیگر سلور بجو نواخلا تر ماخام اتو بجو پوری او دے سر سرا ڈاکٹر اماد زمان صاحب شوگر اسپیشلسٹ وا دا جمعرات پورس سحر دا نو بجو نواخلا تر مازیگر سلور بجو پوری او پی ڈی کبھی 24 گھنٹے سروس لیبر روم میڈیکل اسٹور الٹرا ساؤنڈ ایکو ای سی جی جنریٹر سہولت اور پیشنٹ میڈیکل وارڈز نو پتا یاد ساتے ٹوپی میڈیکل کیئر سینٹر ایاز پلازا زڑا میلے لار ٹوپی موبائل نمبر 0335-666-2878 دویم نمبر دے 0336-444-5888
8: ریڈیو دلبر اب کبھی بھی کہیں بھی سنیے ہماری ویب سائٹ پر www.radiodilbar.pk

0: देवाल पर देवाल हैदर मुमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबई होमोस पर दे नंबर बाने कालो के दोखपल बीमार द पारा नंबर वाखले 0331-93-94-94-1 हैदर मुमन होम्योपैथिक जनरल अस्पताल उस दो पेखवर सरसरा स्ता सुखार पर सवाबई की हूँ।
1: जिंदगी एक खूबसूरत सफर है। जब इंसान तंदुरुस्त हो तो हर दिन नया लगता है, हर सांस ताजगी भरी महसूस होती है। लेकिन जब बीमारी जिस्म पर दस्तक दे तो मुस्कुराहटों के रंग भी मधम हो जाते हैं। ऐसे वक्त में जरूरत होती है एक ऐसे मरकज़े शिफा की जहां दवा के साथ साथ दुआ का यकीन भी शामिल हो। और अब वही यकीन, वही उम्मीद आपके अपने शहर सवाबी में, जहांगीरा रोड शाह मंसूर बाबा मदरसा के करीब शाह मंसूर में मौजूद है। हैदर मोमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। ये सिर्फ एक अस्पताल नहीं बल्कि इत्मीनान, भरोसे और शिफा की वो जगह है जहां मरीज को फाइल नहीं एक इंसान समझा जाता है, जहां इलाज सिर्फ बीमारी का नहीं बल्कि इंसान के एहसासात का भी होता है। ज़ेरे निगरानी डॉक्टर हैदर अली मोहम्मद, जो अपने तजर्बे, इल्म और खुलूस से हर मरीज के लिए शिफा का जरिया बने हुए हैं। उनके साथ मौजूद हैं हाई काबिल और महारत याफ्ता डॉक्टर्स की टीम, जो हर मरीज के इलाज को एक फर्ज, एक खिदमत और एक मिशन समझती है। चाहे मसला शुगर का हो या ब्लड प्रेशर का, मैदे के मसाइल हो या जोड़ों का दर्द, दमा, एलर्जी या सांस की दुश्वारी हो, खवातीन के अमराज या आसाबी थकन, हर बीमारी का कुदरती, महफूज और देरपा इलाज सिर्फ हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी में। यहाँ ना खतरनाक दवाएं, ना साइड इफेक्ट, बस खालिस होम्योपैथिक इलाज जो जिस्म के साथ दिल को भी सुकून देता है, क्योंकि यहाँ यकीन है कि शिफा दवा से नहीं दुआ से भी मिलती है। अपना अपॉइंटमेंट हासिल करने के लिए या बराहे रास्त डॉक्टर हैदर अली मोहम्मद से राब्ता करने के लिए अभी कॉल करें 0331-939-4941। आपकी सेहत हमारा अज़्म, आपका एतमाद हमारी पहचान। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। कुदरती शिफा, दिल से दुआ। कुदरती शिफा, दिल से दुआ। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी।
2: मूसा स्टेशनरी एंड बुक सेंटर होलसेल डीलर मुंसरे बतावस्ता दहर यू स्कूल कापियानी किताबुना गाइड्स कलर पेंसिल्स बॉल पॉइंट्स रजिस्टर्स कागज व्हाइट बोर्ड हर किस्म द स्पोर्ट्स यदि दलूब सामान चाइना स्टेशनरी और हर किस्म स्टेशनरी बतावस्ता पर होल सेल रेट मिलावेगी द स्कूल और कॉलेज द पारा द मुकम्मल सिट पर खरीदारे बांधे खपल गिफ्ट अखिस्तल महरवे न पता याद साथे मूसा स्टेशनरी एंड बुक सेंटर होल सेल डीलर कोमेटे मार्केट नज़्द अमन चौक सवाबी प्रोप्राइटर उबैद खान मोबाइल नंबर 0311-8353-514 वेब नंबर दे 0303-8852-138।
3: زوانی د زوانکو نه بغیر نیمګړی وی خو کچرتا د دغ زوانکو په وخت باندې غم اونکللی شي نو په راروان وخت کې دغ زوانکی ستاسو د خایس د خرابېدو باعث جوړ دی شي د اویل سکن او د دانو د پارا یو ډیر خاص میډیکیټډ فارمولا ډاکټر هیدر انټی اکنی فیس واش ډاکټر هیدر انټی اکنی کریم کوم چې په 300 روپۍ باندې د 300 بهترین انګریډینټ سره تیار شوی ڈاکٹر ہیدر اینٹی ایکنی کریم ڈاکٹر ہیدر اینٹی ایکنی فیس واش کوم چی دا اویلی سکن او دا ایکنیز دا پارا ډیر بهترین فارمولا دا کوم چی په سلور ورځو کې ساسو د سکن ایکنیز پمپل په مکمل توګه باندې ختمي او یوازې دا نه د دغه دانو چې کوم داغونه دي هغه هم په مکمل توګه باندې ختميږي په دې کې بهترین ایکټیو انګریډینټ شامل دي لکه بنزوئل پرکسایډ سلسلک ایسید ٹری ٹری آئل او کلینڈا مائسین کوم چې یو ډیر بهترین اینٹی بیکٹیریل اینٹی انفلمیٹری انګریډینټس دي او دغه پروډکټس ډرماتولوژیکلی ټیسټډ هم دي کوم چې صرف اور صرف په سلور شپو کې دننه دننه ستاسو دانې او د دانو داغونه په مکمل توګه باندې ختمي نو زر تر زره د نږدې کاسمیټکس جنرل اور میڈیکل سٹور نا د بیلاڈونا کاسمیٹکس ڈاکٹر ہیدر اینٹی ایکنی فیس واش ڈاکٹر ہیدر اینٹی ایکنی کریم واخلی او د سکن ډېر مسلې اوارې کوي د مزید معلوماتو لپاره زموږ دغه ویب سایټ وزٹ کوي www.ڈاکٹر ہیدر اینٹی ایکنی فیس واش balladonna.com.pk.
4: خوش خبری هغه ټول بیماران چې د چا هډوکی مات شوی وي یا د ماتېدو نه پس غلط پیوند شوی وي، چې د چا د خپو او د لاسونو ګوتو رګونه بند شوي دي او یا ګوتې بې حرکته شوي وي، او د چا چې د خپو د کندو دننه لاړه ختمه شوي وي، کوپی دردونه او ټکار کوي، هغه ټولې زنانا چې د چا خپې او لاسونه سونکیږي، او هغه ټول مریضان کوم چې د ملا د مخرو یا د پټو مریضان وی یا د ماشومانو خپې کږي وی، نو د هغې ټولو مریضانو دپاره د خوشحالۍ خبر اوس به د هر اتوار په ورځ باندې سهار د 8 بجو نه واخلي مازیګر تر 4 بجو پورې د اسلام آباد او د پېښور نوموړی ډاکټر ارتوپیډک اینډ ټراما سرجن ډاکټر طارق رحیم صاحب MBBS MCPS FCPS ایکس رجسٹر HMC پشاور سحر د 8 بجو نو واخلا مازیګر تر 4 بجو پوری تاسو تشریف راوړې شه، نو پته یار ساته بلال پلازا السید CNG ته مخامخ کونډا موړ جهانگیرا روډ سوابی. مزید د معلوماتو د پاره یا د نمبر اغستو د پاره پدې نمبر رابطه وکې 0314 15 13 232، یعنی کہ 0314-15-13-232.
5: ماں ویلے مال دا شارجہ نا کالی راوڑا
6: زو استا کالو دا پارا شارجے تا سنگلار شما
5: اوہو پمینہ بازار دبئی کی دا شارجہ جولرز دکان دے چٹ چی دا دبئی اور دا شارجہ ٹول ورائٹی موجود دا
6: نو دا سوایا کنا
5: شارجہ جولرز Proprietor Zeb Brothers, phone 0938-273265.
2: ٹوپی میڈیکل کیئر سینٹر، ٹوپی میڈیکل کیئر سینٹر کے واقع ڈاکٹر شہباز خان کارڈیالوجسٹ اینڈ میڈیکل اسپیشلسٹ نمازیگر سلور نواخلا تر ماخام اتو پوری ناستی چھٹی د جمعے پورس ڈاکٹر وسیم حیدر تنولی آرتھوپیڈک اینڈ اسپائن سرجن د اتوار پورس 9 نواخلا تر مازیگر سلور پوری ڈاکٹر میمونہ عامر گائناکالوجسٹ د اتوار پورس سحر د 9 نواخلا تر مازیگر سلور پوری ڈاکٹر سمینہ بی بی فیزیوتھراپسٹ د ہفتے او اتوار پورس د سحر 9 بجو نواخلا تر مازیگر سلور پوری ڈاکٹر شہزاد فیزیوتھراپسٹ د جمعے ہفتے او د اتوار پورس مازیگر سلور بجو نواخلا تر ماخام 8 بجو پوری او دی سر سرا ڈاکٹر اماد زمان صاحب شوگر اسپیشلسٹ وا د جمعرات پورس سحر د 9 بجو نواخلا تر مازیگر سلور بجو پوری او پی ڈی کبھی 24 گھنٹے سروس لیبر روم میڈیکل اسٹور الٹرا ساؤنڈ ایکو ای سی جی جنریٹر سہولت اور پیشنٹ میڈیکل وارڈز نو پتا یاد ساتے ٹوپی میڈیکل کیئر سینٹر ایاز پلازا زڑا میلے لال ٹوپی موبائل نمبر 0335-666-2878 دویم نمبر دے 0336-444-5588
7: ریڈیو دلبر اب کبھی بھی کہیں بھی سنیے ہماری ویب سائٹ پر لاگ آن ٹو www.radiodilbar.pk ریڈیو دلبر اب کبھی بھی کہیں بھی سنیے ہماری ویب سائٹ پر لاگ آن ٹو www.radiodilbar.pk

0: 94-1-94-1 हैदर मुमन होम्योपैथिक जनरल अस्पताल उस दो पेखोर सरसरा स्ता सुखार पो सवाबई क्यों हूँ समाज सहर जुड़वी नोर खोंदवर बेलाडोना गोल्ड विटामिन सी फार्मूला फेस वॉश तासो हम खपल सहर समापसान खोंदवर जुड़ गई हागम द बेलाडोना गोल्ड फेस वॉश सरा और टूल और खपल मख द मुख्तलिफ किस्म मुजिर असरातों ना बच साते Assalamu alaikum, Zaim Dr. Haider Ali Mumin. Katasu yasta supakur ke sok da dardun de lasa, ter pareshan di, ter injection o lagoli, ter tripune o khijol, ter doctoran laal khutar usa da aghid wujudna darduna uruknashu, zama da hospital azmuda shwe formula, Dr. Haider painkiller course, pao pinzal sa rupai humus, da nizde cosmetics general medical store na tar lasa gai, taasu da bana da injection zarurat razi, naba da drip zarurat razi, au naba rosa ना डॉक्टरान लरवानी नबिया द डॉक्टर ता दतल नवळांदी योजल द वजूद द हर किस्मा दर्दुनो द खातिमे द पारा द डॉक्टर हैदर अली मुमन आजमो द शे फार्मूला द हर किस्मा दर्द द खातिमे द पारा डॉक्टर हैदर लवाखले द मजीद मालूमात द पारा 03 0 9 3 9 3 9 3 बेलाडोना ऑर्गेनिक वाइट आया तासु द मख्त खुला द पारा टीर फार्मूले इस्तेमाल करी इस मजे ओ नकलेला खपल बेरंग मख खपल द्वरंग मख औ खपल बदरंग मख द बेलाडोना गोल्ड क्रीम बेलाडोना गोल्ड फेस वॉश बेलाडोना गोल्ड सीरम औ द बेलाडोना ब्यूटी किट द यविश पे द इस्तेमाल सरा खपल मख गुल रंग कई खुश रंग कई औ स्पिन रंग कई औ हगहुम द टूल उमर द पारा द मजीद मालूमात द पारा 03-393-693-93 बेलाडोना को क्रिएशन बाय डॉक्टर हैदर अली
1: जमा ग्रानो द्रनो औ खगो खगो मेनवालो यो जलेबियाम सरीमसी पखेराले औ मोस्ट वेलकम टोलो हागलो रागलो मलगर दोस्तानो मशरानो गुशरानो लोयो वडो औ जिनको औ अलकानो यो जलेबियाम तहर कले वायु जी
0: तहर जुड़वी
1: जमा सर द स्टूडियो गले की टाइम मत मिनटा औ नह बजे रसर शीदी नन नई रज द इतवार रजवा औ द इतवार द गौरज
0: बेलाडो
1: जमानी मोरज जमा पखेल ता सूरत रे शवे द दनी मोरज तेरे दोन बाद सूरत हाल सू दीवाने यो बल सर खबर तेरे को खो द स्टूडियो द
0: विटामिन
1: गले टीम की बल्कि द स्टूडियो गले के रसर टीम जदन वगा नह मिनटा औ नह बजो लाल लेगी सबाला द पीर औ खंदवर रज
0: फेसवाश
1: बलोरज द मंगल रज اور پسی بلورز انشاءاللہ العزیز
0: تاسو هم
1: د لوی اختر د لوی خوشالو ورځ
0: بل سحر
1: انشاءاللہ منزل کیږي بجی
0: سما پسان
1: نورازی چی نن دغه پروگرام نور مخندور جوړ کو
0: مخندور جوړ
1: د بلډونا نه او دین علاوه د اتوار د ورځې د مصرفیاتو نو خبردار گوجی
0: د بلډونا ګول فیس واش سرا او ټول ورځ خپل
1: بنیادی ورته لګی کنه
0: مخ د
1: د شپقدر سره ته جوړ زی د غلطي علاقه د دې ته بنیادی ورته لګی غی دین کچری نو مانه غلطی
0: مختلف کس
1: د قدر کو چوری سوک زما آواز اور نغی دی ماتا میسج راولی کی دغه تبنی ا دینا گمان چور وڑی
0: اثرات نا
1: او دی شب قدر دی لار تو وڑی دغه گل گڈ پیر ہوند کی راضی
0: بس
1: دغه ز کی یو علاقہ زما بخل بنیادی اور تو یای دینګ نا ز دغه سیٹ پر اور غل م بیا م سگڑی دی من خبر تری کو تاسو چرته ز م مسر اوس
0: آیا
1: او د سٹوڈیو د لائف کال د لار بخم خبر تری کو خو
0: مختخ
1: نن مدر سره د اورزی